0: काश तुम उनको उस वक्त देखो जब ये दोजख के किनारे खड़े किए जाएंगे और कहेंगे कि ऐ काश हम फिर दुनिया में लौटा दिए जाएं, ताकि अपने परवरदिगार की आयतों की तकजीब न करें और मोमिन हो जाएं।
1: बल बदा लहुम मा कानू युखफून मिन कब्ल वलौ रुद्दू लआदू लिमा नुहू अन्हु व इन्नहुम लकाज़िबून।
0: हाँ, ये जो कुछ पहले छुपाया करते थे आज उन पर जाहिर हो गया है, और अगर ये दुनिया में लौटाए भी जाएं तो जिन कामों से उनको मना किया गया था वही फिर करने लगे। कुछ शक नहीं कि ये झूठे हैं।
1: وَقَالُوا إِنْ هِيَ إِلَّا حَيَاتُنَا الدُّنْيَا وَمَا نَحْنُ بِمَبْعُوثِينَ।
0: اور کہتے ہیں کہ ہماری جو دنیا کی زندگی ہے بس یہی زندگی ہے اور ہم مرنے کے بعد پھر زندہ نہیں کیے جائیں گے۔
1: وَلَوْ تَرَى إِذْ وُقِفُوا عَلَىٰ رَبِّهِمْ قَالَ أَلَيْسَ هَذَا بِالْحَقِّ قَالُوا بَلَىٰ وَرَبِّنَا قَالَ فَذُوقُوا الْعَذَابَ بِمَا كُنْتُمْ تَكْفُرُونَ۔
0: اور کاش تم ان کو اس وقت دیکھو جب یہ اپنے پروردگار کے سامنے کھڑے کیے جائیں گے اور وہ فرمائے گا کیا یہ دوبارہ زندہ ہونا برحق نہیں، تو کہیں گے کیوں نہیں، پروردگار کی قسم بالکل برحق ہے۔ خدا فرمائے گا اب کفر کے بدلے جو دنیا میں کرتے تھے عذاب کے مزے چکھو۔
1: قَدْ خَسِرَ الَّذِينَ

0: नंबर वन रेडियो स्टेशन FM 92.6 यूसीपी की दुनिया, यूसीपी की दुनिया।
1: सूफी सिंग्स हु दैट विच इज दैट विच वॉज दैट विच विल बी
2: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان یو سی پی
3: ایک نیا انداز ایک نئی سوچ एक नई पहचान
4: एक नई लगन
3: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान
4: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिबिल्म के किरदार से
3: और जहां बातें हो मुस्तकबिल की मालूमात की और बहस व तकरार हो आने वाले वक्त की
4: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में यूसीपी नंबर वन
3: जब मिलती है लगन
4: मेहनत
3: कामयाबी और खुलूस
4: तो बनती है
3: यूसीपी की दुनिया
4: आप सुन रहे हैं FM 92.6
3: सुनते रहिए
5: السلام علیکم آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا پروگرام فیکلٹی آر کے ساتھ میں ہوں آپ کا میزبان احمد کمال اور آج ہمارے ساتھ جو گیسٹ موجود ہیں وہ ہیں فیکلٹی آف ہیومینٹیز اینڈ سوشل سائنسز سے سر اسد پرویز سر سب سے پہلے تو بہت شکریہ کہ آپ نے اپنا قیمتی وقت ہمیں دیا
6: تھینک یو سو مچ فار ہیونگ می
5: تو اگر آپ اپنا چھوٹا سا انٹروڈکشن خود دیں گے
6: میرا نام جو ہے وہ اسد پرویز ہے میں نے ایف سی کالج یونیورسٹی سے اپنا انٹرمیڈیٹ بیچلرز اور ماسٹرز کیا تھا پولیٹیکل سائنس میں اور اس کے بعد آئی جوائنڈ اے لا اسکول وہاں پہ میں نے 3 سال جو ہے وہ پولیٹیکل سائنس پڑھائی ہے دین آئی جوائنڈ یو سی پی ان 2023 فال اور میں اب یہاں پہ جو ہے وہ پالیٹکس اور آئی آر کے کچھ کورسز پڑھا رہا ہوں ایز لیکچرر آف پالیٹکس اینڈ آئی آر
5: سر آج کا جو ہمارا موضوع ہے نا وہ ہے ڈیموکریسی یعنی جمہوریت تو سر ایک عام بندے کے جاننے کے لیے عموماً طور پر لوگوں کو یہ لگتا ہے کہ ہر 5 سال کے بعد الیکشن ہو جائیں تو جو یہ جمہوریت ہے یہ ڈیموکریسی ہے آپ کے اندازے سے ایک آئی آر کے پرسپیکٹیو سے ڈیموکریسی کیا ہے
6: دیکھیں پہلے تو ہمیں یہ دیکھنا پڑے گا اور اس چیز کو مد نظر رکھنا پڑے گا کہ یہ ہمارا نظام نہیں ہے یہ ایک ایسا نظام ہے جو کہ ہمیں ریڈی میڈ ملا ہے ویسٹ کی طرف سے اور اس ویسٹ کی طرف سے جس نے ایک بہت لمبی چوڑی تحریک چلائی ہیومن رائٹس کی فنڈامنٹل رائٹس کی رائٹ ٹو ووٹ کی سفریج کی جنرل فرنچائز کی کہ تمام لوگوں کو جو ہے وہ یہ بنیادی حق ہونا چاہیے کہ وہ اپنا ووٹ دے سکیں یہ ایک نیچرل رائٹ بھی کچھ لوگ اس کو کہتے ہوتے ہیں کچھ لوگ یہ کہتے ہیں کہ یہ کیونکہ ریاست جو ہے وہ ایک سیاسی اینٹٹی ہے اس لیے اس میں جو ہر شہری ہے ابو سرٹن ایج جو کہ مختلف ریاستوں میں مختلف کرائٹیریا ہے کہ آپ جو ہے وہ ووٹ کر سکتے ہوتے ہیں اس میں آپ بیسیکلی آپ کو اپنی رائے کا اظہار کرنے کے لیے ایک الیکٹورل پروسیس کے ذریعے گزارا جاتا ہے جس کے ذریعے آپ اپنے رولرز منتخب کر سکتے ہیں ہمارے ہاں امپریشن یہ ہے کہ جیسے جمہوریت جو ہے وہ ایک ایسا نظام ہے جس کے ذریعے پریوڈک الیکشنز ہوتے رہتے ہیں اور اس الیکشن کے نتیجے میں ریجیم آتی ہے جو کہ 4 یا 5 سال کے لیے مختلف ممالک میں مختلف اس کی حدود ہے ٹرم کی پاکستان میں 5 سال ہے امریکہ میں 4 سال ہے وہ ریجیم جو ہے وہ رول کرتی ہوتی ہے اور اس کے بعد جو ہے وہ دوبارہ عوام کو الیکٹورل پروسیس کی طرف دھکیلا جاتا ہے جس میں انہیں دوبارہ اس پروسیس سے گزار کے اور ایک نئی حکومت کو منتخب کیا جاتا ہے لیکن جمہوریت جو ہے وہ صرف الیکٹورل پروسیس کا نام نہیں ہے یا الیکشنز کا نام نہیں ہے کیونکہ الیکشنز تو ایجپٹ میں بھی ہوتے ہیں الیکشنز تو چائنا میں بھی ہوتے ہیں الیکشنز تو اور ممالک میں بھی ہوتے ہیں جہاں پہ جمہوریت نہیں ہے دو دے کلیم ٹو بی دا ڈیموکریٹک ون اور चाइना भी 49 से जो है वो इलेक्शंस कराता है, एक सियासी जमात है जो कि मुसलसल रूल में आ रही है, लेकिन हम ये नहीं कह सकते कि वो एक जमहूरी मुल्क है। जमहूरियत के मुख्तलिफ मुहर्रकात हैं, मुख्तलिफ वेरिएबल्स हैं, करेक्टरिस्टिक्स हैं। इलेक्शंस उनमें से एक वेरिएबल है जो कि हमें दिखाया जाता है कि अच्छा, अगर पीरियोडिक इलेक्शंस हो रहे हैं तो इसका मतलब है कि जमहूरियत आपके मुल्क में है। कुछ और वेरिएबल्स हैं जो बहुत अहम हैं, हमें उन पर ज़रूर तवज्जो देनी चाहिए। उनमें से एक जो है वो इंडिपेंडेंस ऑफ जुडिशरी है कि आपकी अदलिया जो है वो किस हद तक आज़ाद है अपने फैसले करने में। इसके अलावा जो है वो आपका प्रेस जो है वो किस हद तक आवाम को इंफॉर्मेशन जो दे रहा है वो करेक्ट इंफॉर्मेशन है, जो कि रिस्पॉन्सिबिलिटी है प्रेस की। साथ साथ सिविल लिबर्टी कितनी प्रोटेक्टेड है। अगर तो सिविल लिबर्टी या सिविल राइट्स जो हैं वो इंडिविजुअल्स को नहीं मिल रहे, इसका ये मतलब है कि रियासत जो है वो डेमोक्रेटिक नहीं है। क्योंकि बुनियादी जो नुक्ता था जमहूरियत का वो तो था लिबर्टी, प्रोटेक्शन ऑफ राइट्स, लिबर्टी और लाइफ, जो सिलसिला स्टार्ट हुआ था बहुत से फिलोसोफर से 16th-17th century में, कि किस तरह से जो रियासत है उसका बुनियादी जिम्मेदारी ये है कि वो जो शहरी हैं उनकी प्रॉपर्टी का तहफ़ करे, उनकी जानो माल का, उनकी ज़िंदगी का, और उन्हें आज़ादी मुहैया करे। हाँ, वो आज़ादी जो है उसको आप फर्दर जो कैटेगराइज करेंगे वो दो चीज़ों में कर सकते हैं। फ्रीडम जो है वो दो तरह की होती है, एक पॉजिटिव फ्रीडम है, एक नेगेटिव फ्रीडम है। नेगेटिव फ्रीडम वो है कि आपकी आज़ादी की वजह से किसी और की आज़ादी सल्ब हो रही है। ऑब्वियसली कोई भी रियासत आपको ये इजाज़त नहीं देती होती कि आप नेगेटिव फ्रीडम एक्सरसाइज करें। हाँ, पॉजिटिवली आप फ्रीडम को एक्सरसाइज कर सकते हैं। सो सिविल लिबर्टी जो है वो प्रोटेक्टेड होनी चाहिए। रिजीम जो है उसमें जो इलेक्शंस हो रहे हैं उसमें अल्टरनेशन इन पावर होनी चाहिए, यानी कि ऐसा नहीं होना चाहिए जैसे मुख्तलिफ ममालिक में हो रहा है कि पिछले 30-30 साल से, 40-40 साल से एक ही सियासी जमात जो है वो बारहा जो है वो इलेक्ट होके आ रही है और वो लोगों की जो है वो सही तरह से नुमाइंदगी नहीं कर रही, क्योंकि लोगों के पास मल्टीपल ऑप्शंस नहीं हैं। सो आपकी जो पावर है उसमें अल्टरनेशन होनी चाहिए। अल्टरनेशन से मुराद है कि एक सियासी जमात अगर आज रूल में आई है, देर आर चांसेस कि जब आप अगला इलेक्शन कराएं तो किसी और सियासी जमात को, और इलेक्शंस को आप प्रिडिक्ट ना कर सकें, यानी कि आप उसके आउटकम्स अगर प्रिडिक्ट कर रहे हैं इलेक्शन इलेक्टोरल प्रोसेस से पहले, तो इसका मतलब है कि जमहूरियत उस तरह से नहीं है कि आपको इलेक्शन से पहले ही पता है कि इलेक्शंस के नतायज क्या होंगे।
5: सर, अभी आपने कुछ करैक्टरिस्टिक्स की बात की कि फ्रीडम ऑफ स्पीच होनी चाहिए, सिविल लिबर्टी होनी चाहिए, तो एक गवर्नमेंट को इन सब पर पूरा उतरने के लिए क्या करना चाहिए?
6: देखें, एक बाज़ दफ़ा ऐसा होता है कि कवानीन इस तरह के होते हैं जो कि सिविल लिबर्टी को प्रोटेक्ट करने के लिए बनाए तो जाते हैं, लेकिन उनकी एग्जीक्यूशन में जो है वो मसला आ रहा होता है। पाकिस्तान में भी ऐसा है कि पाकिस्तान में कवानीन बहुत अच्छे बने हुए हैं, लेकिन जब उसकी एग्जीक्यूशन की बात आती है तो आपके इंस्टीट्यूशंस जो हैं वो इतने स्ट्रांग नहीं हैं कि वो इंस्टीट्यूशनल मैकेनिज़म उनका ऐसा हो कि वो उन कवानीन को लागू कर सकें, जिससे मसाइल पैदा होते हैं। क्योंकि ऐसे तमाम ममालिक जहाँ पे इंस्टीट्यूशंस जो हैं वो वीक होते हैं, अमूमन ऐसा होता है कि वहाँ पे इंडिविजुअल स्ट्रांग होते हैं, जिसकी वजह से ये होता है कि इंस्टीट्यूशंस जो हैं वो इंडिविजुअल्स रन कर रहे होते हैं, और वो इंडिविजुअल्स जो हैं वो जब चले जाते हैं तो इदारों की पॉलिसीज़ बदल जाती हैं। हालांकि इदारों की एक SOPs होनी चाहिए, और इसके लिए हमें चाहिए कि हम इंस्टीट्यूशनल डेवलपमेंट की तरफ बढ़ें, तमाम इदारे जो हैं वो जो एग्जीक्यूशन का प्रोसेस है उसको बेहतर बना लें। तो कवानीन तो आपके पास ऑलरेडी मौजूद हैं सिविल लिबर्टी को प्रोटेक्ट करने के लिए।
5: सर, हमने पाकिस्तान में प्रेसिडेंशियल निज़ाम भी देखा और उसके बाद पार्लियामेंट्री भी, तो दोनों निज़ाम में फ़र्क क्या है एक आम बंदे के जाने के लिए?
6: देखें, हमें ये समझना पड़ेगा कि जो पार्लियामानी निज़ाम होता है और प्रेसिडेंशियल निज़ाम होता है उसमें एक फ़र्क ये है, सबसे बुनियादी फ़र्क, कि प्रेसिडेंशियल निज़ाम में जैसे अमेरिका है वहाँ पे आपका जो हेड ऑफ़ गवर्नमेंट है और हेड ऑफ़ स्टेट है वो दोनों प्रेसिडेंट होते हैं, यानी कि आपका वो चीफ़ एग्जीक्यूटिव भी होता है और आपकी रियासत को वो ریپرزینٹ بھی کر رہا ہوتا ہے، لیکن پارلیمانی نظام میں یہ ہے کہ پارلیمنٹ سپریم ہوتی ہے اور جو آپ کا ایگزیکٹو ہیڈ ہے وہ آپ کا پرائم منسٹر ہوتا ہے، وہ یعنی کہ وزیر اعظم، اور جو آپ کا ہیڈ آف اسٹیٹ ہوتا ہے وہ پریزیڈنٹ ہوتا ہے۔ پریزیڈنٹ جو ہے اس کے پاس نومینل پاورز ہوتی ہیں، اس کے پاس بہت زیادہ پاورز نہیں ہوتی۔ ہمارے ہاں بھی آئین میں ہوا یہ تھا کہ انیشلی جو ہیں وہ پریزیڈنٹ کی پاورز جو ہیں وہ بہت زیادہ تھیں، جو صدر کی پاورز تھیں وہ بہت زیادہ تھیں، جس کی وجہ سے یہ ہوا کہ سمجھا جانے لگا کہ ملک میں نظام تو جو ہے وہ پارلیمانی ہے لیکن پارلیمنٹ کی پاورز جو ہیں وہ بہت کم ہیں، یعنی کہ صدر کے پاس اتنا اختیار بھی ہوتا تھا کہ وہ جب چاہے آرٹیکل 58(2)(b) کے تحت پارلیمنٹ کو ڈیزولو کر سکتا تھا، جس سے یہ امپریشن ملتا تھا جیسے جو منتخب نمائندے ہیں ان کی اتنی پاورز نہیں ہیں جتنا کہ ایک سیٹ کو ہولڈ کرنے والے صدر کی پاورز ہیں، جس سے یہ ہوتا ہے کہ خدشہ ہوتا ہے کہ پاور کا مس یوز کیا جائے گا۔ مس یوز آف پاور کی وجہ سے یہ ہے کہ رول جو ہے وہ ڈسپوٹک ہونا شروع ہو جائے گا۔ اس چیز سے بچنے کے لیے جو 2008 کے بعد آنے والی ریجیم تھی اس میں کچھ آئینی ترامیم کی گئیں، اس میں 18th امینڈمنٹ جو ہے وہ سب سے بڑا ایک مائل سٹون ہے، جس کے ذریعے جو ہیں وہ پاور منتقل کی گئیں صدر سے پارلیمنٹ کی طرف اور نظام کو اور مضبوط کرنے کی کوشش کی گئی۔ ہاں اسی ٹائم کے اوپر اور اس کے تھوڑا سا بعد ایسا ہوا کہ ترکی جیسے ملک میں ایسا چل رہا تھا کہ وہاں پہ پارلیمانی نظام لمبے عرصے سے چلتا آ رہا تھا اور پریزیڈنشل ریفرینڈم کے ذریعے جو وہاں کے جو وزیر اعظم تھے انہوں نے پریزیڈنٹ کی پاور بڑھا کے پریزیڈنشل نظام لاگو کر دیا، اس سوچ پہ کہ اس میں کنسنسس بلڈ کرنا جو کہ پارلیمانی نظام میں ہوتا ہے وہ نہیں اس طرح سے افیکٹو ہوتا، کیونکہ صدر جو ہیں اس کے پاس تمام طرح کے اختیارات ہوتے ہیں اور وہ اپنی پاور کو ایکسرسائز کر کے کوئی بھی پالیسی، چاہے وہ بین الاقوامی کسی مسئلے پہ ہو یا کسی ڈومیسٹک ایشو کے اوپر ہو، وہ صدر خود بنا لیتا ہوتا ہے۔ سو یہ ایک بنیادی ڈفرینس ہے کہ پریزیڈنشل نظام کو سمجھا جاتا ہے کہ اس میں سنگل مین جو ہے وہ تمام چیزوں کو ہینڈل کر رہا ہوتا ہے، جبکہ پارلیمانی نظام میں جو ہے وہ کنسنسس بلڈ کرنا پڑتا ہے پارلیمنٹ میں کسی بھی ایشو کے اوپر۔ یہ ایک بنیادی فرق ہے۔
5: جی تو سر بجا فرمایا آپ نے۔ سامعین ابھی ہم لیں گے ایک چھوٹا سا بریک، سنتے رہیے FM 92.6 UCP کی دنیا۔

0: Sufi sings who? That which is, that which was, that which will be.
1: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان UCP
2: دو پتے پتجھڑ کے पेड़ों से उतरे थे फिर उगने की चाहत में उस सहराओं से गुजरे जब दरख्त हमारे लिए इतना कुछ करते हैं तो क्यों ना हम उनकी खातिर एक कदम उठाएं जरा सोचिए कि जंगलात हमारे लिए क्या कुछ करते हैं जंगलात दर्जा हरारत में कमी लाते हैं ऑक्सीजन मुहैया करते हैं